0: USL on that sir. Actually beep गरेको चाहिँ आको थियो त्यो के भन्छ बटन प्रेस गरेछु खै के एउटा मेसेज मात्र पुग्यो त्यसपछि त केही पनि आएको थिएन आई थिंक हामीले यता सुन्दैन होला असलाई अझै कनेक्ट गर्नुभएको ब्याक टु यु अस्कर माइक
1: रोजर रोजर पापा नोभेम्बर सर यो 9100 नेटवर्कमा पनि गइरह होला सर कम्युनिकेसन चाहिँ
0: Okay, copy that.